0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: खुशीका पलहरू साट्न दुःखका क्षणहरू बाँड्न कोही साथी खोज्दै हुनुहुन्छ त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन।
2: रेडियो 4EB FM 98.1 बाट प्रत्येक आइतबार दिउँसो 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा आजको आइतबार विमल खरेलका साथ म केशव शर्माको हार्दिक अभिवादन। कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज जुलाई महिनाको 26 तारिक 2026 र विक्रम सम्वत अनुसार आज श्रावण महिनाको 10 गते 2083 साल असार शुक्ल द्वादशीको दिन र सबैको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको एक घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ। आज मेरो स्वास्थ्य अलिक राम्रो छैन विमल भाइ, घाँटी पनि अलिक बसेको छ, आवाज पनि त्यति क्लियर छैन होला
3: हजुर,
2: त्यस कारणले म कम बोल्ने प्रयास गर्नेछु र हामी यहाँहरूलाई सधैँ चाहिँ आजको कार्यक्रममा पनि गीतहरू सुनाउनेछौँ, केही विविध सामग्रीहरू प्रस्तुत गर्नेछौँ। विमलजी, श्रावण महिना सुरु भइसक्यो होइन, आज 10 गते पनि भइसक्यो
3: हजुर।
2: अब यो श्रावण महिना हाम्रो नेपालीहरूको खास गरी जीवनमा, नेपालीहरूको संस्कृतिमा, नेपालीको धर्ममा एकदमै विशेष अर्थ राख्ने महिना हो र सँगसँगै धेरै चाडपर्वहरू पनि अब बिस्तारै सुरु भइसकेका छन्
3: हो।
2: हिजो मात्रै एउटा विशेष चाड थियो एकादशी
3: हजुर,
2: हरि सयनी एकादशी होइन, गुरु पूर्णिमा आउँदैछ र त्यसपछि बिस्तारै जनै पूर्णिमा अनि तिज हुँदै दसैँ
3: नागपञ्चमी
2: धेरै पर्वहरू आउँदैछन्। यी पर्वहरू हाम्रो नेपाली संस्कृतिका अभिन्न अङ्गहरू हुन् र हामी कार्यक्रममा यस्ता पर्वका बारेमा चर्चा नगरिरहन सक्दैनौँ। कहिलेकाहीँ यो सम्झँदा पनि वास्तवमा रमाइलो लाग्छ होइन, एउटा यहाँको व्यस्त जीवनचर्यामा कहिलेकाहीँ धेरै कुराहरू बिर्सिन्छन्
3: हो
2: र कहिलेकाहीँ यो रिफ्रेसर जस्तो हुन्छ कि अब सम्बिर्सिया कुरा पनि सम्झिन्छ, कहिलेकाहीँ हामी पुरानो दिनहरू पनि सम्झिने प्रयास गर्छौँ। के छ विमलजी?
3: हो नि दाइले ठ्याक्क, अब यो हामी श्रावण महिनामै छौँ, अब नेपालकै पृष्ठभूमिमा एकछिन ठिङ्ग उभिएर सोच्ने हो भने त वास्तवमा श्रावण महिना असाध्यै महत्त्वको महिना हो। वास्तवमा श्रावण महिनाको सुरुवात हुने बित्तिकै दाइले भने जस्तै यो विभिन्न पर्वहरूको, सांस्कृतिक पर्वहरूको चाहिँ नि अब सुरुवात यही श्रावण महिनाबाटै भएको पाइन्छ। श्रावण महिनाको 1 गते नै भनौँ न, श्रावणे सङ्क्रान्तिकै ठुलो विशेष महत्त्व छ हाम्रो, विशेष गरी हाम्रो परम्परामा मा र त्यस्तै साउन लाग्ने बित्तिकै दाइलाई याद छ कि छैन यो के भन्छ यो लुतो फ्याँक्ने भन्ने पनि अत्यन्त प्रचलित छ नि होइन। हुन त अब त्यसमा चाहिँ नि यो हाम्रो परम्पराकै एउटा अभिन्न अङ्ग भइसकेको छ, धेरै यसमा चाहिँ नि वैज्ञानिक पाटाहरू आफ्नै किसिमले जोडिने बहस गर्ने ठाउँ अर्को छ। तथापि पनि साउन महिनाको दाइले अघि नै भनिसक्नुभयो, हिजो मात्रै हरिशयनी एकादशी परेको थियो, निर्जला एकादशीको दिनमा छरेको जुन तुलसीको बिउलाई चाहिँ नि हिजो मात्रै चाहिँ नि सार्ने काम भयो। हाम्रो वैदिक सनातन धर्ममा आस्था राख्ने हिन्दू धर्मावलम्बीहरूको लागि पनि हिजोको दिन विशेष महत्त्वको दिन हो। हिजकै दिनबाट मलाई जहाँसम्म सम्झना छ चतुर्मासको पनि सुरुवात भएको भनेर मानिन्छ। चतुर्मास भन्नाले जुन 4 महिनाको समय छ, विष्णु भगवान विष्णु चाहिँ यो चतुर्मास लागिसकेपछि 4 महिनाको समय चाहिँ पातलमा गएर बस्नुहुन्छ भन्ने चाहिँ नि जुन एउटा मान्यता राखिएको छ। हरिबोधिनी एकादशी जुन कार्तिकमा पर्दछ, यो 4 महिना चाहिँ विशेष गरेर नेपाली जनहरूले, धेरै हिन्दू धर्ममा आस्था राख्ने जनहरूले यो चार महिना चाहिँ तीर्थ व्रत गर्ने, आफूलाई सात्विक रूपमा शुद्ध रूपमा चाहिँ नि राख्ने प्रयास पनि गर्दछन्। एउटा धार्मिक महत्त्व, धार्मिक पाटो आफ्नो ठाउँमा छ, तत्सँगै यसले बोकेर लिएर आउने अर्को एउटा चाहिँ नि मानसिक भनौँ स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण पाटो पनि छ। चार चार महिनासम्म आफूलाई एउटा शुद्धिकरणको अभियानमा जोड्ने हुन्छ नि दाई, भित्रबाट आन्तरिक शुद्धिकरणको, शरीर स्वास्थ्यको लागि चाहिँ नि बाह्य शुद्धिकरणका कुराहरू निकै नै यो ओजिलो छ वास्तवमा चाहिँ नि। साउने सङ्क्रान्ति अघि नै मैले सुरुमा लुतो फ्याँक्ने भने अलिकति त्यसमा वैज्ञानिक पाटोहरू पनि कस्तो राम्रोसँग मिसिएको छ, कुरा गर्दाखेरि पनि कोहीसँग कस्तो बडा रमाइलो लाग्छ। जस्तो जेठ असारबाट चाहिँ नि हामी त हिलाम्य भएर खेतमा चाहिँ नि होइन, खेतका गरागरामा बाउसे गर्ने, रोपाइँ गर्ने, खेतका काममै नै विशेष सबैजना व्यस्त हुने गर्दछन्। अनि यो साउन लाग्ने बित्तिकै अलिकति अब गर्मीको पनि सुरुवात हुन्छ, अनि त्यो हिलो पानी र गर्मीको त्यो त्रिवेणी त्यो सङ्गमले चाहिँ मानिसहरूमा अलिकति चर्म रोगको पनि चाहिँ नि सुरुवात हुने, लुतो खटिरा होइन दाँत जस्ता चिजहरूको चाहिँ सुरुवात हुने। अब त्यति बेला कहाँ कहाँ अब हामीलाई त्यति बेला पुर्याउँछ, त्यति बेला जब आधुनिक चिकित्सा पद्धतिको एउटा सुरुवात नभएको बखतमा चाहिँ नि यसै गरी चाहिँ एउटा मान्यता, अब त्यसले चाहिँ नि मान एउटा मनोवैज्ञानिक चाहिँ नि काम गर्छ भन्ने जस्तो नि मलाई लाग्छ क्या दाइ। एउटा दोबाटोमा होइन घरको बहालमा एउटा चाहिँ नि जुन के अरे जहाँसम्म लाग्छ कण्डारक भन्ने एकजना चाहिँ नि राक्षसको होइन पुतला बनाएर जलाएर फ्याँकेपछि ए अब त गयो अरे भनेर एउटा मानसिक रूपमा मान्छेले होइन अब त यो सबै नष्ट हुन्छ मेरा चाहिँ नि सम्पूर्ण चर्मका रोगहरू शरीरमा लागेकाहरू भन्ने, वास्तवमा मानसिक रूपले स्वास्थ्य रूपले शारीरिक र धार्मिक महत्त्व धार्मिक पाटो आफ्नै छ, सनातनीय पाटो आफ्नै ठाउँमा छ, तर यो सबैको सङ्गम समागम श्रावण आउने बित्तिकै साउनले चाहिँ धेरै कुराहरूको एउटा श्रृङ्खला पर्वहरूदेखि लिएर सबै जोड्ने भएको हुनाले मलाई चाहिँ व्यक्तिगत रूपमा यो विशेष र मलाई बडा रमाइलो लाग्छ साउन लागेपछि चाहिँ दाइ।
2: यी प्रसङ्गमा जोडिएको केही कुराहरू छन्, जस्तो तुलसी किन रोपिन्छ, तुलसीको पूजा किन गरिन्छ भने तुलसी भनेको भगवान् विष्णुको एउटा स्वरूपको रूपमा तुलसीलाई मानिन्छ, त्यस कारणले तुलसीको पूजा गरिन्छ। एकादशी भनेकै भगवान् विष्णुको पूजा आराधना गर्ने दिन हो एकादशी, र अघि पनि भन्यौँ हामीले यो एकादशीदेखि भगवान् विष्णु चाहिँ के अरे सुत्न जाने
3: पातालमा
2: गएर त्यहाँ चिरनिद्रामा रहने भएकोले त्यो बेलाको कार्यभार चाहिँ भगवान् शिवजीलाई दिएको भनिन्छ, र त्यस कारणले साउन महिनामा शिवजीको पूजा आराधना गरिन्छ भनेर पनि एउटा
3: पौराणिक कथाहरूमा छ र यसको वैज्ञानिक पाटो तुलसीको अब हामी सबैलाई थाहा छ घर जन हाम्रो विशेष गरी त चाहिँ नि अब यहीँ पनि हामी अहिले जुन ठाउँमा छौँ जुन समुदाय छ प्राय हरेक नेपालीको घरमा गएपछि हामीले पहिलो चिन्ने पहिचान गर्न सजिलो भने चाहिँ तुलसीको जस्तो सुकै मठ भए पनि एउटा गमलामै रोपिएको भए पनि तुलसी रोपेको भनेपछि यो पक्कै पनि नेपालीको घर हुनुपर्छ अथवा कुनै हिन्दू धर्ममा आस्था राख्ने मानिसकै घर हुनुपर्छ भनेर हामीले चाहिँ एउटा चिन्नको लागि सजिलो पनि भएको छ। र तुलसीको विशेष महत्त्व पनि छ एउटा आयुर्वेदिकीय पाटोबाट यसलाई हेर्ने हो भने तुलसी अब रुगाखोकी ज्वरो जस्ता विभिन्न चाहिँ नि एउटा चाहिँ नि शरीरको विकार नष्टको लागि चाहिँ नि र रोग लागिसके भन्दा पनि रोगको एउटा चाहिँ नि रोकथामको लागि पनि तुलसीको चाहिँ नि एउटा घरेलु पद्धतिमा घरेलु चिकित्सकीय पद्धतिमा चाहिँ नि तुलसीको चाहिँ नि विशेष महत्त्व छ। हामी त अब विशेष गरी गाउँठाउँमा पहाड तराईमा चाहिँ नि तुलसी त दिनहुँ घरमा चाहिँ नि एउटा प्रयोग गर्ने एउटा जडीबुटी पनि हो र तुलसी हरिशयनी एकादशीमा यही तुलसीसँग सम्बन्धित रहेर तुलसीको समागम सरगम यो आफैमा चाहिँ नि यो पवित्र अहिले हामी जे बोलिरहेको कुरामा पनि कता कता पवित्र यो एकादशीकै भोलिपल्ट छौँ यो पवित्रताकै कार्यक्रम जस्तो लाग्छ मलाई।
2: भर्खरै हामीलाई स्टुडियोमा जोडिनु भएको छ लक्ष्मी चौधरी बहिनी, लक्ष्मी बहिनी यहाँलाई स्वागत छ। खास गरी लक्ष्मीजी भर्खरै मात्रै हाम्रो रेडियो कार्यक्रमको यो समूहमा आबद्ध हुनुभएको छ र भर्खरै तालिम पनि सम्पन्न गरेर आज एज अ ब्रोडकास्टर पहिलो दिन यहाँ हुनुहुन्छ, यहाँलाई धेरै धेरै स्वागत छ।
4: धन्यवाद।
2: हामी कार्यक्रम अवधिमा कुराकानी पनि गर्नेछौँ लक्ष्मी बहिनीसँग पनि आज। अहिलेलाई एउटा गीत राख्ने समय भएको छ र आजको कार्यक्रमको सुरुवातमै साउनको एउटा गीत छ, निकै मिठो गीत छ, भूफू पाण्डेको शब्द सङ्गीत र स्वरमा आयो रे साउन आयो। एकैछिन यो साउनलाई सम्झ्यौँ र यो गीत सुनौँ।

0: Hi, I'm Brisbane Lord Mayor Adrian Schrinner. Brisbane's growing network of bikeways is making it easier than ever to get outdoors and explore our city on two wheels. From scenic creek rides to riverside routes, family-friendly parkland paths, there's something for riders of all ages and abilities. Our parks and bikeways are a great free way for families to stay active and spend time together. Head to our website to plan your next ride today.
1: Shrotaharu, hamile ek saunko geet yahalai sunayau. सावन महिना अघि धेरै चर्चा पनि गऱ्यौँ हामीले किन महत्त्वपूर्ण छ भनेर लक्ष्मी बहिनीलाई के छ केही सम्झना छ पुरानो सावन महिनाको
2: एकदमै साउनमा हरियो लगाउने हरियो चुरा मेहन्दी लगाउने हरियो लुगा लगाएर अनि सबै साथी सङ्गीसँग यताउता रमाइलो गर्ने चारैतिर हरियाली धानको रोपाइ धान भर्खर रोपेर अलि भर्खर ठुलो भएको बेलामा हरियाली चारैतिर
1: एकदमै रमाइलो होइन पानीको झरी झरीमा रुझेको आफ्नै रमाइलो हुन्छ होइन त्यो कुराहरू सम्झना आउँछ विमलजी के छ
3: त्यही त साउनको अब दाइले कुरै साउनकै उठान गर्नुभयो सुरुदेखि नै साउन महिनाकै अब आज हामी 10 गतेमा छौँ क्यार होइन अब त्यही अब 4 दिनपछि नै खिर खाने दिन पनि छ साउन 15 आज 11 गते होइन असारमा चाहिँ नि दही चिउरा खाएर सुरुवात गरेको यो बर्खायाम खेतीबालीको जुन एउटा रौनक एउटा व्यस्ततालाई साउन 15 खिर खाएर भनेर त्यसमा पनि कता कता अब आज हामी चाहिँ नि यो दुवै पक्षलाई चाहिँ नि अलिकति जोडेर कुरा गरिरहेछौँ वैज्ञानिक पक्ष यसको धार्मिक पाटो होइन अनि यो खिर खाने नै वास्तवमा चाहिँ किन रहेछ एकै महिनामा दही चिउरा खाएर चाहिँ नि खेतीबाली लगाएपछि एकै महिनामा त धान भित्रिइँदैन होइन नयाँ चामल पनि आएको हुँदैन खिर खानको लागि चाहिँ नि के रहेछ भनेर मैले यसो यो धार्मिक पुस्तकहरू यसो निकालेर पढ्दाखेरि चाहिँ नि जेठ असारदेखि नै मजाले झरीमा रुझेर हिलोमा चाहिँ नि होइन खेल्दाखेरिका चाहिँ नि विभिन्न बाहिरी रूपमा अब यो चर्म रोगहरू आफ्नो यो छालाका रोगहरू हुने त किसिम छ भित्र पनि यो चिसो गर्ने होइन रुगा खोक लाग्ने यस्तो भइसकेपछि साउनमा चाहिँ मरमसाला मजाले हालेर चाहिँ नि अब ऊ बेला त पाहाडमा अझ पनि मरिच सरिच हालेर अलिक पिरो पिरो बनाएर खिर खाने चलन थियो नि होइन दाइ अनि त्यो मजाले चाहिँ नि मरमसाला बेसमाली हालेर साउन 15 चाहिँ खिर खाइदिइसकेपछि भित्रको चिसो पनि चाहिँ सबै निकाल्छ भन्ने एउटा चाहिँ नि राम्रो त्यो मान्यता चाहिँ नि मैले पाएँ त्यो आफै बडा मजा लाग्दो पनि छ अब त्यो त त्यही हो अघि नै पनि भनिसक्यौँ हामीले अब सबै पर्वहरूको अब यो सुरुवातीको महिना भनौँ न अब साउनले नै सबै पर्वहरूलाई चाहिँ नि एक किसिमले स्वागत गर्दछ नि भन्नु पऱ्यो अब यसपछि लगत्तै हाम्रो अब चाहिँ नि नागपञ्चमी आउँदैछ त्यसपछि जनै पूर्ने छ तिज छ होइन हुँदाहुँदा दसैँ तिहार अब यो त कार्तिकसम्मै चाहिँ नि अब श्रृङ्खला अब यो सम्पूर्ण अब यो चाहिँ नि बर्खायाममा खेतीबालीमा मजाले शारीरिक श्रमहरू पनि मजाले हुने मानिसहरू मजाले अस्त व्यस्त हुने यताउति कहीँ जान नपाउने होइन आफ्नै नातागोतालाई पनि चाहिँ नि सितिमिति भेट्न नपाउने अब यो सबै चाहिँ नि खेतीबालीका कामहरू सबै सकिसकेपछि चाहिँ नि अब पश्चिमतिरको रोदी पनि यही किसिमले चाहिँ नि सुरुवात भएको होला होइन दिनभरि काम गरेपछि बेलुका चाहिँ ल एक छेउमा बसेर एकछिन चाहिँ नि मन बहलाउन पर्छ भने जस्तै यो साउन्डले चाहिँ हामीलाई त्यही कुराको नै सङ्केत गर्छ जस्तो लाग्छ हरियाली अब विशेष गरेर त जताततै हरियाली वरिपरि होइन घरमा चाहिँ नि गाईबस्तु हुनेहरूकोलाई पनि प्रशस्त दुध दही मजाले हुने खानपानको पनि खासै चाहिँ नि समस्या नहुने र अलिकति जरजोहोको पनि मजाले घिउसिउ पनि बनाएर राखौँ है वर्षभरिलाई भनेदेखि चाहिँ नि महिना पनि अब यो साउन नै हो त्यो भावनाले अब अरू धर्मसँग धार्मिक पाटोसँग जोडेर आउने त यावत कुराहरू छन् त्यो अब चाहिँ नि उहाँ धर्मशास्त्रीहरूले नै त्यो बारेमा अझै धेरै भन्नुहुने छ अब हामी त्यो बारेमा कुरा नगरौँ त्यो बाहेक पनि अब साउन्डको महिमा त अपरम्पार छ
1: हजुर हामीले धेरै कुरा गऱ्यौँ साउन्डको अब बिस्तारै विषय पनि बदल्नौँ होइन एउटा गीत फेरि राख्छौँ समयमा यो कार्यक्रममा आज मैले धेरै दिनपछि मेरो आफ्नै एउटा गीत लिएर आएको छु मैले आफै लेखेको गीत हो केही वर्ष अगाडि आठ नौ वर्षै भइसक्यो रिलिज भएको होइन आँखामा फुली मनमा झुल्ने सपना हजार भन्ने एउटा गीत छ मेरो सपना हजार नामको एल्बम थियो त्यसको यो शीर्षक गीत हो मनोज राज शिवाकोटीको शब्द स्वर र सन्तोष श्रेष्ठको सङ्गीत।
3: अब यसमा म थोरै किस्सा पनि जोडिहाल्छु। मलाई याद छ त्यही 6-7 वर्ष अगाडि नै होला, हाम्रो एउटा सामुदायिक कार्यक्रम अन्तर्गत एउटा कम्युनिटी सेन्टरमा दाइले चाहिँ नि यसको सिडी सबैलाई बाँड्नु भएको थियो। त्यतिखेर संयोगवश मैले पनि त्यो एउटा सिडी चाहिँ नि प्राप्त गरेको थिएँ। मेरो गाडीमा चाहिँ नि त्यो सिडी लगभग 5 वर्षसम्म त्यो गाडीमा सिडी त्यहीँ रहिरह्यो, त्यो निक्लिँदा पनि निक्लेन। अनि गाडी स्टार्ट हुने बित्तिकै त्यो गीत बजिहाल्ने, अनि मेरो छोरीले सधैँ अरू गीत कहीँ केही नेपालीहरूमा गीतै अरू छैन, यही मात्र गीत हो भनेर भन्थ्यो क्या त्यतिखेर। र अर्को दुर्भाग्य चाहिँ फेरि यहीसँग जोडेर आएको, 2-3 महिना अगाडि चाहिँ मेरो त्यो गाडी दुर्घटनामा पर्दाखेरि त्यो सिडी मैले निकाल्न बिर्सेछु, त्यहाँभित्र छ भन्ने चाहिँ नि मलाई यादै भएन। त्यो सिडी चाहिँ त्यसरी गयो, किनकि अब त्यो दाईको सम्भवतः अब त्यो सिडीको यो जुगै खत्तम भइसक्यो। अब सिडीमा त अब अर्कोचोटि अब दाईका सिर्जनाहरू
1: सिडीहरू बाँकी छन्, तपाईँको कारमा सिडी छ कि छैन, त्यो बेलै कुरा, अब सिडी प्लेयर छ कि छैन, होइन।
3: अब अहिलेकोमा त त्यो पनि मैले पत्ता लाउनु पर्ने छ फेरि।
1: हजुर, यो मिठो एउटा प्रसङ्ग हामीले यहाँनिर कोट्यायौँ रमाइलोको लागि। प्रस्तुत छ यो गीत, आँखामा फुली मनमा झुल्ने सपना हजार, यहाँहरू सबैका लागि।

0: Hi, I'm Lord Mayor Adrian Schrinner. Our curbside collection dates for the next 12 months are live online, helping residents clear out the clutter without the cost. The new schedule kicks off from 13th of July, so now is the time to plan for your suburb. Last year, more than 18,000 tonnes of items were collected across Brisbane, helping residents avoid trips to the tip, illegal dumping, and encourage recycling. Check your collection week online and help keep Brisbane looking beautiful.
1: पुनः स्वागत छ आज मैले अघि पनि भने आज पहिलोपल्ट लक्ष्मी चौधरी बहिनी हामी बाजुबीच हुनुहुन्छ आशा गर्छौँ एकदमै यो हाम्रो स्वयंसेवकहरूको खडेरी परेको यो समयमा उहाँ आइदिनु भएको छ होइन र यसले अरू तपाईँहरू जसले रेडियो कार्यक्रम हेर्नुहुन्छ सुन्नुहुन्छ उहाँलाई पनि प्रेरणा मिलोस् र हामीलाई बढीभन्दा बढी सहयोग प्राप्त होस् भन्ने हामी कामना गर्छौँ होइन विमलजी
2: एकदम
1: जो जो हुनुहुन्छ यहाँ इच्छुक यहाँ एकदमै धेरै प्रोफेसनलै चाहिने पनि होइन होइन एउटा अलिकति समय निकालेर यहाँसम्म आइदिने हप्तामा एक दिन मिल्दैन भने दुई हप्ता तिन हप्तामा एक दिन आए पनि हुन्छ होइन आएर कार्यक्रम सञ्चालन गरिदिने स्वयंसेवकहरूको खाँचो छ र धेरै धेरै धेरै वर्षैपछि भन्दा पनि हुन्छ अब लक्ष्मीजीले आउनुभएको छ अरू एक दुईजना हजुर लाइनमा हुनुहुन्छ यहाँलाई स्वागत गर्न पाउँदा हामीलाई एकदम खुसी लागेको छ र एउटा सानो कुरा यहाँलाई सोध्न चाहन्छु यहाँ यो रेडियोसम्म आउनु केले प्रेरित गर्यो यहाँलाई
3: पहिलापल्ट अब फर्स्टमा म चाहिँ अब पहिल्यैदेखि पनि त्यसमा इच्छुक भएको कारणले गर्दाखेरि र नेपालको सम्झनाहरू जुन टिभीको बेलाको सम्झनाहरूले पनि अनि यतातिर तान्यो जस्तो लाग्छ मलाई चाहिँ
1: मतलब पहिल्यैदेखि मिडियामा काम गर्नुभएको थियो मिडियाको प्रेम हुन्छ नि होइन मिडियाप्रतिको प्रेम थियो र एउटा मौका भनौँ न यहाँ होइन त्यति नेपालको जस्तो ठुलो त नहोला तर सानोतिनो मौका प्राप्त भयो तपाईँले जोइन गर्नुभयो होइन एकदमै खुसी लाग्यो यहाँलाई विमलजी केही छ
2: हो नि अझ त्यति बेला त अझ यहाँले चाहिँ नि अझ त्यो आएको एउटा पाटो थियो होला रोजीरोटीको हिसाबले गर्नुभएको थियो होला होइन अब त्यसमा चाहिँ नि लिने र दिने दुवै जोडिँदाखेरि मिश्रित प्रतिफल हुन्छ त्यसमा चाहिँ अब यो चाहिँ दिने नै दिने अब यो त प्रवासमा बसेर होइन अब आफ्नो भाषाको कुरा गर्न पाइने आफ्नो भेषाको कुरा गर्न पाइने आफ्नो समुदायको उन्नयनको होइन एउटा चाहिँ नि पल्लवनको कुरा गर्न पाइने यो त झनै अझ बढी चाहिँ नि यो अझ ठुलो अवसर एउटा चाहिँ नि है राम्रोसँग गहिरिएर बुझ्ने हो भने चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ अब लक्ष्मी बहिनीले भने जस्तो तपाईँले पनि त्यही नै महसुस गर्नुभयो होला तपाईँलाई पनि त्यो भित्रबाट कता कता एउटा रुचि एउटा भोक होइन यस्तै सामाजिक जागरणको चाहिँ नि अब सबैलाई सन्देश फुल एउटा ठाउँबाट सन्देश पुर्याउन सक्ने एउटा सूचनाको चाहिँ एउटा मानक हुनसक्ने त्यस्तरी एउटा चाहिँ जोडिएर अब यो समुदायको लागि समाजको लागि चाहिँ नि आफूले सकेको आफूले जानेको रुचिका कुराहरू एक ठाउँबाट गर्न पाउँदा नितान्त पनि सबैलाई चाहिँ नि त्यसले केही न केही चाहिँ नि भित्रबाट खुसी चाहिँ दिन्छै जस्तो लाग्छ
3: हजुर अब यहाँ वैदेशिक भूमिमा जसरी पनि आफूले हामीले कसरी हुन्छ आफ्नो जीविकोपार्जन कसरी गर्ने त्यसैमा धेरै केन्द्रित भएर हाम्रो दिनचर्या त्यसरी नै बितिरहेको हुन्छ अब बिचमा केही समय यदि आफूले एकै कुरा आफ्नो राख्न पाउँदा त्यही पनि आफ्नो भाषामा आफ्नो समुदायको लागि राख्न पाउँदाखेरि चाहिँ त्यो एकदमै खुसीको कुरा हो जस्तो लाग्छ
1: एकदमै एकदमै राम्रो कुरा गर्नुभयो यहाँले होइन हामी सबैजना यो हाम्रो प्रेम भनेको नेपालप्रतिको प्रेम हो नेपाली भाषाप्रतिको प्रेम हो हाम्रो संस्कृति कलाप्रतिको प्रेम हो हाम्रो यो साहित्य हाम्रो सङ्गीतप्रतिको प्रेम हो होइन र सबैभन्दा ठुलो कुरा हाम्रो रुट्सप्रतिको प्रेम हो र हाम्रो त्यो स्वदेशको माया आफ्नो भाषाको मायालाई हामीले बोकेर हिँडेका छौँ र हामी जस्तो यहाँ थुप्रै हुनुहुन्छ म त्यहाँ सँगै छैन होइन हामी जस्तो देशलाई माया गर्ने माटोलाई माया गर्ने भाषालाई माया गर्ने कला संस्कृति माया गर्ने धेरै हुनुहुन्छ तपाईँ सबैजनाले मिलेसम्म समय मिलाउनुहोस् आउनुहोस् होइन केही सकिन्न भने एउटा गेस्टको रूपमा आए पनि हुन्छ यहाँ कुराकानी गरे पनि हुन्छ होइन यहाँलाई सधैँ स्वागत छ यति भन्छु अब अहिले दिउँसोको 4:30 पनि बजिसकेको छ हामी करिब कार्यक्रमको मध्यतिर
2: अझ यहाँसम्म आउनै सकिएन भने चाहिँ नि कमसेकम हप्तामा एक दिन चाहिँ घरैमा बसेर सुनिदिए भने पनि हाम्रो लागि ठुलो ठुलो ठुलो चाहिँ नि सहयोग हुन्छ
1: हजुर हामी कार्यक्रमको मध्यतिर आइपुगेका छौँ मेरो घाँटी आज त्यति राम्रो छैन माफी चाहेँ मैले धेरै दिनदेखि अलिकति चिसो लागेको हुनाले अब एउटा गीत सुन्छौँ त्यसपछि फेरि कुराकानी गरौँला विमलजी लक्ष्मीजी होइन अब यो एउटा गीत छ यो पूर्वेली झ्याउरे भाकाको निकै मिठो गीत छ आज पनि जाउँ जाउँ भोलि पनि जाउँ जाउँ पर्सि त गइजाउँला होइन यो गीतलाई मलाई अचम्म लाग्छ कहिले काहीँ यसो हेर्छु यही गीत
2: कुमाउतिर
1: पनि छ उत्तराखण्डमा कुमाऊ पनि यही भाकाको यही शब्दको गीत छ होइन कसरी यो कुमाऊदेखि नेपालको पूर्वी भागसम्म पुग्यो भन्ने कुरा अचम्मकै छ होइन यो कला सङ्गीत भन्ने कसरी जोडिन्छ भन्ने कुरा पनि एकदमै एउटा गहन विषय छ जस्तो लाग्छ मलाई होइन यो गीत सुनौँ त्यसपछि हामी फेरि कुराकानी गर्नेछौँ आज पनि जाउँ जाउँ भोलि पनि जाउँ जाउँ पुस्तकका खड्का र साथीहरूको स्वरमा यो पूर्वेली लोक भाकाको गीत

0: The 2026 census is coming this August. The census helps build a picture of Australia, showing how communities are growing and changing, so services and support can be planned for the future. On Tuesday, 11th of August, 2026, everyone in Australia will be counted. This includes citizens, permanent residents, international students, temporary visa holders, and visitors. In the coming weeks, your household will receive instructions on how to take part, either online, on a paper form, or with help if you need it. Support is available in different languages, and help is offered online and by phone. You can also encourage and support your family and community to be prepared. The 2026 Census. Every answer matters. Find out more at www.census.abs.gov.au. Authorised by the Australian Bureau of Statistics, Canberra.
1: Station sponsor.
2: हजुर यो सन्देशपछि कार्यक्रममा यहाँहरूलाई पुनः स्वागत छ
3: त्यही त दाइले भर्खरै बजाउनु भयो गीत अब यो चाहिँ मैले कुमाउनी गीतहरू पनि म बेला बेला सुन्ने गर्छु क्या यही हाम्रा यही भाषाका कुराहरू यिनै कुराहरूको चाहिँ नि अलिकति यो श्रृङ्खला बुझ्नको लागि कुमाउनी चाहिँ नि चर्चित गायिका जो आज त हुनुहुन्न स्वर्गीय कबुत्तरी देवीले गाउनुभएको गीत रहेछ यो चाहिँ पहिला र विशेष गरी यो भाकाका यी गीतहरू अहिले पनि नेपालको सुदूरपश्चिमको बैतडी दार्चुला डन्डेलधुरामा अहिले पनि त्यहाँको यो दमै समुदायले चाहिँ नि बजाउने बाज चर्चित भाकामा चाहिँ पर्दो रहेछ र यो दुई तिन वर्ष अगाडि चाहिँ नि हाम्रो एउटा यो चर्चित एउटा यो एउटा टेलिभिजन कार्यक्रम छ हेर्ने कथा भन्ने हेर्ने कथामा पनि विद्या चापागाईले यो बैतडीको यो भाकालाई र यो समुदायलाई उहाँले हेर्ने कथामा पनि चाहिँ नि बाट देखाउनु भएको थियो अनि कुमाउमा उत्तराखण्डमा चाहिँ नि यो अगाडिको पङ्क्ति सुरुको चाहिँ आज पनि ज्यौँ ज्यौँ भोल भोल पनि ज्यौँ ज्यौँ भन्ने छ होइन त्यसमा चाहिँ थोरै ऊ छ अब यो रेलमा जाने कुरा होइन रोजगारीका लागि मुम्बई दिल्ली जाने कुराहरू कमार लिएर आउने कुराहरू हाम्रा चाहिँ सबै त्यो अरू कुराहरू सबै उस्तै नै सुनिन्छ त्यसमा पनि रेलमा जाने कुराहरू तमोर तरेर गएका कुराहरू अब त्यसमा चाहिँ नि हाम्रो एकजना खड्का हुनुहुन्छ त्यहाँका अलिकति प्रसिद्ध नवीन खड्का सम्भवतः उहाँकै एरेन्जमेन्ट हुनुपर्छ यो होइन यो अरुण उपत्यकाको भाकालाई चाहिँ नि टपक्क टिपेर त्यसमा चाहिँ नि भित्र हालेर एकदमै राम्रो एकदम लयात्मक ढङ्गले यसलाई प्रस्तुति गरिएको छ अत्यन्त मिठास छ सुन्दाखेरि बडा मिठो पनि सुनिएको छ र यसलाई चाहिँ नि पञ्चेबाजाको चाहिँ नि पृष्ठपोषण मिलेको छ यो गीतमा चाहिँ यहाँ आएर अब त्यो उत्तराखण्डको तत्कालीन उसमा चाहिँ नि चर्चित बजिरहेको त्यहाँको चाहिँ नि असाध्यै अर्ग्यानिक भनौँ न स्थानीय स्तरको चर्चित गीतलाई पञ्चेबाजामा यसरी दिँदाखेरि पनि गीत चाहिँ बडा राम्रो सुनिँदो रहेछ भन्ने कुरा चाहिँ यो गीतले चाहिँ नि कता कता देखाएको जस्तो लाग्छ मलाई
4: भाषाकै रूपमा यस्तै यो कुरामा कुरा भइराख्दाखेरि चाहिँ जब हामी बाल्यकालमा हुँदाखेरि अब थारू समुदायको हाम्रो थारू गीत सँगसँगै हामीले नेपाली हिन्दी सँगसँगै भोजपुरी र आसामी गीतहरू पनि एकदमै गाउने नाच्ने गर्थ्यौँ त्यसमा चाहिँ आसामी गीतहरूमा कुनै कुनै भाषाहरू कुनै कुनै शब्दहरू चाहिँ थारू भाषासँग धेरै मिल्ने अनि धेरै गीतहरू एकदमै त्यो बेलामा सिडीमा चक्कामा यसरी सुन्ने गर्थ्यौँ हामी त्यो अचम्म लाग्दो कुरा हामी दक्षिणी भूभागमा दक्षिणी साइडमा बस्छौँ हामी अनि आसामतिरको गीतहरू चाहिँ धेरै मिल्ने अब जस्तो चल गोरी ले जाव तो के मोर गाउँ र हामी ने थारूमा चल पोवी तोर खेल ले जमीमा आफ्न गाउँ यो यस्ता भाषा शब्दहरू चाहिँ एक ठाउँबाट अर्को ठाउँमा अहिलेको जस्तो भाइरल नहुने भाइरल जस्तो शब्दकोशमा नहुँदाखेरि त्यो बेलामा पनि त्यसरी सुन्ने गर्थ्यौँ हामी त्यो चाहिँ एकदमै अचम्म लाग्ने कुरा
3: त्यही त आजकल अब आगन्तुक शब्दका कुरा हुन्छ. अस्ति भर्खरै अगाडिको कार्यक्रममा दाइले आयामेली कविहरू भनेर कुरा गर्नुभएको थियो, दार्जिलिङ सिक्किम विशेष गरी होइन यता आसाम मणिपुरतिरका कुराहरू, अब उताका कतिपय कुराहरू अहिले यता आएर प्रयोग भएका छन्, यताका कुराहरू लगेर उता प्रयोग भएका छन्. अब हामीलाई चाहिँ नि उताको चाहिँ नि आसाम दार्जिलिङतिरको कतिपय त्यहाँको चाहिँ नि उच्चारणहरू, त्यहाँको बोल्ने वाक्यांश शैलीहरू यताका हामीलाई असाध्यै मनपर्ने जस्तो हुन्छ होइन. अनि हाम्रो सुनेपछि ओहो तपाईँहरूले पो बोलेको शुद्ध हो त, हामीले त के पनि बोल्न जान्दैन भन्दो रहेछन् फेरि उतापट चाहिँ. यो चाहिँ मेरो आफ्नै व्यक्तिगत अनुभव है. सिक्किममा जाँदाखेरि हामी त कहाँ नेपाली बोल्छौँ र औ बोलेको जस्तो गर्छौँ भनेर भन्छन् उता चाहिँ होइन. अनि तपाईँहरू त डल्लै राम्रो बोल्नुहुन्छ औ गर्छन् सिक्किमेहरूले हामीलाई चाहिँ के. तर भाषा भने यस्तै रहेछ, यो पनि एउटा बसाइँ सर्ने चरा जस्तो हुन्छ नि. अब कतिपय सिलसिलामा त अब हाम्रो इतिहास हाम्रो चाहिँ नि एउटा पुर्खा नै अब त्यसरी जोडिएको छ. पहिला नै अब पहाडदेखि रोजीरोटीमा चाहिँ नि वैदेशिक रोजगार भनेको एउटा खुल्ला एउटा स्थल भनेको भारत मात्रै. अब जुन किसिमको चाहिँ नि काम गर्न जाने भने पनि भारतै जानियो. अनि भारतबाट आउँदाखेरि कतिपय त्यस्ता कुराहरू नयाँ शब्दहरू केहरू आएर अब गाउँठाउँमा अब त्यस्ता आजकल कतिपय शब्दहरू छन् जो बङ्गालतिर बोलिने शब्दहरू यता हिमाञ्चलतिर बोलिने शब्दहरू हाम्रो गाउँतिरहरू पनि चलिरहेछ. त्यो चलेका कारण चाहिँ के भनेर भन्दाखेरि उतिखेर रोजी के अरे नोकरी गर्न गएका जो विशेष गरी सैनिकमा काम गर्थे जो अब पेन्सन भएर उनीहरू रिटायर भएर फर्किसकेपछि उनीहरूको लगभग लगभग आधा जस्तो चाहिँ नि कतिपय बोलीचालीका भाषाहरूमा उताको मिसिएर आउने. त्यसो हुँदाखेरि चाहिँ नि यता र उता हाम्रो यो चाहिँ नि बसाइँ सर्ने चरा जस्तो छ महिना चाहिँ नि यता हिउँ परेपछि उतातिर जाने उताबाट यता आउने भने जस्तो यो पनि एउटा निरन्तर श्रृङ्खला जस्तो रहेछ. र एउटा सुन्दर पक्ष पनि यही नै हो वास्तवमा होइन. यो ओरदोर गरिरहेपछि नै अलिकति
2: एउटा अर्को रमाइलो पक्ष के छ भने नि हामी सबै के सोच्छौँ भने बलियो अथवा ठुलोको कुरा होइन, अलिक विकसित कुरा चाहिँ सानोले सिक्छ होइन. त्यही हिसाबले चाहिँ अब भारत अलिकति अगाडि भएको हिसाबले सबै कुराले होइन त्यहाँबाट हामीले सिक्छौँ, हामीले चोर्छौँ अथवा हामीले कपी गर्छौँ भन्ने लाग्छ नि होइन. त्यस्तो रहेन रहेछ,
3: छैन.
2: धेरै कुरा चाहिँ सानोबाट ठुलो ठुलो सर्दो रहेछ, कतिपय कुरा ठुलोबाट सानो सर्दो रहेछ होइन. कतिपय कुरा नेपालबाट चाहिँ पूर्व दक्षिण पश्चिमतिर पनि पुगेको
3: छ
2: कुराहरू होइन. इभन चलचित्रकै गीतहरू कुरा गर्दाखेरि कतिपय भारतीय चलचित्रमा हिन्दी चलचित्रमा एकदमै चलेका गीतहरू नेपाली लोकधुन कपी गरेर पनि चलेको छ
3: कि
2: त्यसरी होइन. त्यस्तो पनि भएको छ. यो एकदमै यो यो सङ्गीत कलाको कुरा भाषाको कुरा चाहिँ यसरी जेलिन्छ होइन, कहाँको कहाँ पुग्छ भन्ने थाहा हुँदैन वास्तवमा मान्छेलाई है. त्यस्तो खालको छ रमाइलो कुरा. हामीले आज त्यतिकै अनायासै एउटा विषय यहाँ प्रवेश गऱ्यौँ होइन, रमाइलो कुराकानी भयो. फेरि एउटा गीत सुन्छौँ, त्यसपछि करिब करिब हामी कार्यक्रमको अन्त्यतिर पनि पुग्छौँ होला होइन. केही समय अगाडिको एउटा गीत छ, निकै प्रचलित गीत छ, गोर्खे खुकुरी.
4: एकदमै
2: चर्चित गीत, धेरैजना स्टेजमा चाहिँ धेरैजना नाचेको गीत हो यो. कार्यक्रममा हामी सबैजना मिलेर गीत सुन्छौँ, त्यसपछि कार्यक्रमलाई हामी अगाडि बढाउँछौँ.

अब एकैछिन एउटा साङ्गीतिक प्रसङ्ग छ। अस्ति 22 जुलाईको दिन नेपाली सङ्गीतका एकजना अमर अजर श्रेष्ठ अरुण थापाको जन वार्षिक पुण्य स्मृति दिवस परेको थियो। अरुण थापालाई हामीले आज कार्यक्रममा सम्झन चाहन्छौँ। उहाँले नेपाली सङ्गीतमा दिनुभएको योगदानको बारेमा केही चर्चा र उहाँको जीवनको बारेमा छोटो चर्चा कार्यक्रममा गर्न चाहन्छु। अरुण थापाको जन्म 6 जनवरी 1952 कलकत्तामा भएको थियो, जहाँ उहाँका पिता गञ्जप्रसाद थापा एउटा सरकारी जागिरीको रूपमा हुनुहुन्थ्यो। त्यसपछि अरुण थापा सानै हुँदा नेपाल आउनुभयो र आफ्नो प्रारम्भिक शिक्षा पहिले काठमाडौँमा गर्नुभयो। त्यसपछि उहाँले उच्च शिक्षा दार्जिलिङबाट प्राप्त गर्नुभयो र एसएलसी पास गरिसकेपछि उहाँको बुवाको सरुवा पोखरामा भएको थियो। पोखरामा उहाँले पृथ्वीनारायण क्याम्पसमा अध्ययन सुरु गर्नुभयो र त्यही बेला उहाँको सङ्गत पोखरेली स्रष्टाहरूसँग हुन जान्छ र त्यहीँबाट उहाँको यो साङ्गीतिक यात्राको सुरुवात पनि हुन्छ। र उहाँले कलेज जीवनमै थुप्रै गीतहरू गाउनुभएको थियो। उहाँको गीतहरूमा एकदमै एउटा बिछोडको गीतहरू एकदम बढी छन् भनिन्छ। उहाँको जीवन उहाँको प्रेम पहिलो प्रेम बिछोडमा परिणत भएको थियो र त्यही कारणले पनि उहाँले यस्ता गीतहरू गाउनुभएको थियो भनेर भनिन्छ। उहाँले धेरै गीत गाउनुभएको छन्, थोरै गीत छन् तर पनि निकै लोकप्रिय गीत छन्। व्यावसायिक रूपमा उहाँले 1971 रेडियो नेपालबाट आफ्नो गायन यात्रा सुरु गर्नुभएको थियो, जसमा उहाँको पहिलो गीत जति माया लाए पनि उहाँको पहिलो गीत थियो, जो आफैमा एकदमै चर्चित रह्यो। र उहाँले त्यही समयमा नेपाली सङ्गीतमा अलिकति फरक एउटा धारको सुरुवात गर्नुभयो, अलिकति पप धारको सुरुवात त्यसै बेला भइसकेको थियो। उहाँले राम थापासँग धेरै काम गर्नुभयो र उहाँका केही एल्बमहरू पनि प्रकाशित छन्। एउटा गीत छ, ऋतुहरूमा तिमी हरियाली बसन्त हो, जुन गीतले बिबिसीले 2003 एउटा विश्वव्यापी सर्वेक्षण मार्फत प्रसिद्ध गीतको विश्वका 10 उत्कृष्ट गीतहरूको श्रेणीमा यो गीतलाई 7 स्थानमा राखिएको थियो। त्यो वास्तवमा उहाँको गायनको प्रतिभा गायन प्रतिभाको एउटा मानक एउटा सूचक हुन गएको छ। धेरै गीतहरू छन् उहाँका, मैले अघि पनि भने धेरै वेदनाका गीत पीडाका गीतहरू छन्। उहाँको जीवन एकदमै दुःखद रह्यो, उहाँ त्यति अनुशासित पनि हुनुभएन, त्यो कारणले उहाँको साङ्गीतिक यात्रा छिटै नै टुङ्गियो र अल्पायुमै उहाँको निधन हुन गयो। मैले अघि पनि भने उहाँको निधन 22 जुलाई 1999 काठमाडौँमा भएको थियो, 47 वर्षकै उमेरमा। उहाँले जे जति गीतहरू नेपाली सङ्गीत क्षेत्रलाई छोडेर जानुभएको छ त्यो सबै गीत नेपाली सङ्गीतका निधिहरू हुन् र अहिलेको पुस्ताले पनि उहाँका गीतहरू गाइरहेको छ। र पछिल्लो समय आएका धेरै कलाकारहरू जस्तै 1974 AD आदिले को पनि प्रेरणाको स्रोत भनेकै अरुण थापा हो। अरुण थापाको स्वरमा एक किसिमको मिठार एक किसिमको फरकपन छ भन्ने धेरै सङ्गीत कर्मीहरूले भन्छन् र उहाँको गायनमा गायन निकै उच्च तहको हुनसक्थ्यो तर उहाँले त्यति धेरै प्रयास पनि गर्नु भएन, जति गर्नुपर्थ्यो त्यति गर्नु भएन र अलिकति अनुशासित पनि रहनु भएन भन्ने धेरैको भनाइ पनि छ। जे जस्तो होस्, आज हामी कार्यक्रममा उहाँलाई सम्झ्यौँ, उहाँको नेपाली सङ्गीतमा रहेको योगदानको बारेमा छोटो चर्चा गऱ्यौँ र अब प्रस्तुत छ उहाँको एउटा चर्चित गीत जति माया लाए पनि। त्यसपछि हामी बिस्तारै कुराकानी गरेर कार्यक्रमको बिट मार्नेछौँ।

0: यो गीत थियो अरुण थापाको स्वरमा। हामी कार्यक्रमको करिब अन्त्यतिर आइपुगेका छौँ। विमलजी केही छ?
1: दाई, अब समय त खासै धेरै बाँकी छैन, त्यही त आज कार्यक्रमको सुरुदेखि नै दाईलाई अब एउटा कुरा चाहिँ सोध्नै पर्ने हुन्छ। फेरि अरूलाई भन्दा तपाईँलाई नै सोच्दाखेरि नै चाहिँ नि खास अलिकति पाएको हुन्छ कि भनेर सोध्न मन लागेको कुरा चाहिँ थियो, यो क्युएनसिसीसँग सम्बन्धित कुरा थियो। अब हजुर आफै नेतृत्वकर्ता हुनुहुन्छ क्युएनसिसीको, होइन? अब पछिल्लो महिना मात्र नेपाली समुदायले एउटा चाहिँ नि खुसीको खबर सबैको कान कानमा पर्यो। नेपाली क्युएनसिसीले नेतृत्व गरेको जुन एउटा अभियान छ, नेपाली समुदायको आफ्नै सामुदायिक भवन विभिन्न उद्देश्यसहितका, अब त्यसको डेभलपमेन्ट प्रोसेस डेभलपमेन्ट एप्लिकेसन, होइन दाई?
0: हजुर,
1: डिएपी भन्छ क्या, होइन? डेभलपमेन्ट एप्लिकेसन चाहिँ एप्रुभ भएको भन्ने चाहिँ नि सबैलाई चाहिँ नि त्यो अहिले जानकारीमा आएर हाम्रो सिङ्गो समुदाय नै अलिकति हर्षित पनि छ। अब हुँदाहुँदै यतिकैमा काम टुङ्गिएको भन्ने चाहिँ होइन, हामीलाई बाटो चाहिँ नि खुलेको हो वास्तवमा अभियानलाई अगाडि बढाउन र सम्पन्न गर्नको लागि। अब यसपछिको क्युएनसिसीको अब उपरान्त भनौँ न, अबको अभियान चाहिँ के होला दाई? अब यो चाहिँ नि यो यो अभियानलाई पूर्णता दिनको लागि हामी सब सबले चाहिँ नि उठ्नुपर्ने कहाँबाट हो, कसरी हो, अबको चाहिँ के होला बाटो?
0: यो बाटो यो विषयमा चाहिँ अलिकति तयारी हुँदैछ भनौँ अहिले, होइन? दुई तिनवटा कुरा छ। एउटा पक्ष चाहिँ यसको डिटेल इन्जिनियरिङ डिजाइन इस्टिमेट गर्ने एउटा टेक्निकल पार्टमा चाहिँ छँदैछ, होइन? त्यो पनि चाहिन्छ। सँगसँगै कसरी पैसा जुटाएर चाहिँ यो निर्माण गर्ने भन्ने कुरा अर्को पार्ट छ, होइन? अब दुइटैको लागि हामीले अहिले भनौँ अहिले हाल कुरै गर्दाखेरि चाहिँ केही प्लानहरू बनाइरहेछौँ अहिले, होइन? अहिले नै यहाँ भनिराख्नु अलि प्री म्याच्योर होला, होइन? त्यस कारणले चाहिँ केही दिन पर्ख्यौँ र आगामी अगस्तको दोस्रो हप्तातिर एउटा कार्यक्रम पनि हामी गर्दैछौँ क्युएनसीको तर्फबाट, यहाँहरू सबैलाई जानकारी गराउने अफिसियल रूपमा चाहिँ के भइरहेछ, के गर्न अगाडि जान्छौँ भनेर, र अलिकति सेलिब्रेसनको पनि कुरा छ त्यहाँ। हामी अर्को हप्ता यो बारेमा चाहिँ डिटेलमा कुराकानी गर्नेछौँ। अहिले तयारी भइरहेको हुनाले मैले सबै कुरा यहाँनिर भनिनँ अहिले, होइन? अर्को हप्ता निश्चय पनि यहाँहरूमाझ हामी थप जानकारी लिएर आउनेछौँ। लक्ष्मीजी, केही छ कुराकानी?
2: त्यही, आज धेरै साउन्डको बारेमा कुरा गऱ्यौँ हामीले, अनि विभिन्न विषयवस्तुलाई जोडेर यसै कार्यक्रममा म अरुण थापाज्यूलाई पनि सम्झिन चाहेँ, र सँगसँगै सङ्गीत जसरी हाम्रो एभ्रिडे दैनिक जीवनको पाटो बनेको छ त्यसको बारेमा पनि कुरा गऱ्यौँ।
0: यहाँलाई धेरै धेरै धन्यवाद। यो कार्यक्रम जति जति सुन्नुभयो अहिले, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद हाम्रो साथ दिनुभयो। अर्को हप्ता फेरि हामी यसै गरी अर्को कार्यक्रम गरेर उपस्थित हुनेछौँ। तबसम्मका लागि हामी तिनजना, लक्ष्मी चौधरी, विमल खरेल र म केशव शर्मालाई आजको कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार,
2: नमस्कार।